0: ये NHK World जापान की उर्दू सर्विस है। हमारी ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज पर सुनी जा सकती हैं।
1: जी सामिन, आज की रिपोर्ट में हमने सिनफी तशद्दुद के हकायक सुने, कैसी लगी आपको ये रिपोर्ट?
0: हाँ सामिन, आपका क्या ख्याल है इस बारे में? हमें अपनी आरा से ज़रूर आगाह कीजिएगा।
1: और आपने हमें अपनी आरा कैसे भिजवानी है इसका तरीकाकार आज बताते चलें।
0: जी, एक बार फिर दीवान खाना में अपना पैगाम, राय या ख़त भेजना चाहते हैं तो अपने वेब ब्राउज़र में nhk.jp/urdu टाइप करें। خدیجہ صاحبہ، آپ نے گزشتہ ہفتے اس تمام طریقہ کار پر عمل کر کے ایک ای میل روانہ کی تھی، تو آج سامعین کو بالکل سادہ الفاظ میں اس کا دوبارہ طریقہ بتائیے نا۔
2: ضرور، کیوں نہیں،
1: سادگی سے۔
2: جی جی، سادگی سے ہی بتاؤں گی۔ میں نے سب سے پہلے ہوم پیج nhk.jp/urdu کھولا اور شوز آن ڈیمانڈ میں جا کر دیوان خانہ کے میزبانوں کی تصویر ڈھونڈی، یعنی اپنی
1: اینک لگا کے کہ ویسے
2: اینک کے ساتھ اسیما جی، اور دیوان خانہ کے تھم نیل یعنی تصاویر کے چھوٹے ورژن کی بائیں جانب باقی تفصیل کے علاوہ ایک جملہ تھا، پیغامات یہاں بھیجے۔ میں نے فٹافٹ اس پر کلک کر دیا۔
1: اس آپشن پر فٹافٹ کلک کرنے سے ہم آپ کی آرا کے منتظر ہیں والے صفحے پہ پہنچ گئی ہوں گی ضرور۔
2: ہاں جی، اس پیج پر تصویر کے نیچے دی گئی ہدایت